0: Bradford's number one Asian community radio, Bradford Asian Radio. On 1413 AM, DAB Plus, mobile app, and online at bradfordasianradio.co.uk. This is Bradford Asian Radio.
1: मेरे वतन के उदास लोगों, न खुद को इतना हकीर समझो कि कोई तुमसे हिसाब मांगे, न खुद को इतना कलील समझो कि कोई उठकर कहे ये तुमसे, वफाएं अपनी हमें लुटा दो, वतन ये अपना हमें थमा दो, उठो और उठकर बता दो उनको कि हम हैं अहले ईमान सारे, न हम में कोई सनम कदा है, हमारे दिल में बस एक खुदा है, झुके सरों को उठा के देखो, कदम को आगे बढ़ा के देखो, है एक ताकत तुम्हारे सर पर, है एक ताकत तुम्हारे सर पर, कदम कदम पे जो साथ देगी, अगर गिरे तो संभाल लेगी। मेरे वतन के उदास लोगों, उठो चलो और वतन संभालो। तमाम अहले वतन को ब्रैडफोर्ड एशियन रेडियो की तरफ से दिल की अथाह गहराइयों से हुब्बुल वतनी के सच्चे जज्बों के साथ यौमे पाकिस्तान बहुत बहुत मुबारक। पाकिस्तान जिंदाबाद।
2: And the winner is
3: Your business being heard on the radio.
4: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed, so find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
5: फेस्टिवल 2026 मेला 15 एंड 16 अगस्त को
6: एक बार फिर मोर पार्क किलिंग हार्ट रोड ब्रेडफोर्ड में
5: जहां पहली बार माया नाज लोक फनकार नईम हजारवी अपने फन का मुजाहिरा करेंगे
6: फैशन फूड स्टॉल्स किड्स एंटरटेनमेंट और बहुत कुछ
5: एक खूबसूरत डे आउट आप सबके लिए सैटरडे एंड संडे 15 एंड 16 अगस्त 2026
6: लीड्स रोड फेस्टिवल
5: ब्रेडफोर्ड एजेंट रेडियो द ऑफिशियल मीडिया पार्टनर
6: आप भी
5: जरूर आइएगा उफ, इतनी प्यारी प्यारी खिड़कियाँ और दरवाजे क्या ही चॉइस है आपका
6: ये चॉइस हमारा नहीं ये तो कमाल है फर्स्ट चॉइस विंडोज यॉर्कशायर का
5: जो कि पायदार मजबूत खूबसूरत डबल एंटरप्राइज ग्लेज विंडोज एंड डोर्स के अलावा कंपोजिट डोर से आपके घरों को चार चांद लगाते हैं
6: और प्रॉपर्टी वैल्यू बढ़ाते हैं
5: फर्स्ट चॉइस
6: 106 लिस्टर हिल्स ब्रेडफोर्ड BD71JL
5: घरों की खूबसूरती और हिफाजत बढ़ाइए आज ही फर्स्ट चॉइस का नंबर मिलाइए
6: 01274317644
7: क्वालिटी वैल्यू स्टाइल एंड सिक्योरिटी योर नंबर वन चॉइस फर्स्ट चॉइस विंडोज यॉर्कशायर
8: दूल्हे का सेहरा सुहाना लगता है
9: अरे दुल्हा जब शेरवानी मिलान दुल्हा हाउस की पहनेगा तो सब कुछ ही सुहाना लगेगा मिलान की शेरवानी शलवार कमीज वेस्ट कोट प्रिंस कोट सिर्फ 3 दिन में ऑर्डर पर तैयार किए जाते हैं मर्दाना मलबूसात का ब्रेडफोर्ड का मुनफरिद मरकज जिनके लिबास आम से दुल्हे को शहजादा बना दे
6: मिलान दुल्हा हाउस 8183 व्हाइट एबे रोड ब्रेडफोर्ड BD88DR टेलीफोन 07885428349 अदर ब्रांच द मुगल एम्पोरियम 1304 लीड्स रोड ब्रेडफोर्ड
9: सुनिए जैसा भाभी ने कारपेट डलवाया है हम भी बिल्कुल वैसा ही डलवाएंगे
6: तुम्हें पता है भाभी ने बॉबीज कारपेट्स की स्पेशल ऑफर्स का फायदा उठाया है जहां कारपेट्स फ्रॉम ओनली 299 पर स्क्वायर यार्ड दीवान बेड्स फ्रॉम ओनली 99 पाउंड्स
9: खूबसूरत कारपेट्स लेमिनेट लाइनो और वो भी फ्री मेजरिंग फ्री कोटिंग और फ्री डिलीवरी के साथ बॉबीज कारपेट्स लिस्टेड डायरेक्ट ट्रैफिक लाइट्स ओल्ड मिस्टर वैल्यू बिल्डिंग्स BD3ADN बॉबी आइए भाभी लाइए और दीदा जेब कारपेट से घर सजाइए नंबर मिलाइए 07414260078
10: रवायती खानों से हटकर आज किसी नई जगह जाने को जी चाह रहा है
6: तो खुलकर क्यों नहीं कहती कि आज पल्स जाने का इरादा है
10: जी हाँ पल्स जहाँ फिश एंड चिप्स बर्गर्स फुल इंग्लिश ब्रेकफास्ट फ्रेश केक्स एंड मैक्रूम्स
6: और इसके साथ साथ खूबसूरत माहौल में लाइव पियानो से लुत्फ उठाइए आज ही तशरीफ लाइए ओपन 7 डेज पल्स सी रूम 46 रूली एवेन्यू ब्रेडफोर्ड BD61DA फोन 01274306567 बिहाइंड शेल पेट्रोल स्टेशन
11: हिसाबे उम्र का इतना सा गोशवारा है तुम्हें निकाल के देखा तो सब खसारा है मैं महमूद रिज़वी अकाउंटेंट्स जी हाँ छोटे से छोटे टैक्सी अकाउंट से लेकर बड़ी से बड़ी कंपनी के अकाउंट्स बनवाने के लिए काबिल एतमाद नाम महमूद रिज़वी अकाउंटेंट्स ऑडिट एंड अकाउंटेंसी टैक्सेशन VAT बुककीपिंग पेरोल फंडरेजिंग कंपनी फॉर्मेशन मॉर्गेजेस अकाउंट्स के किसी भी मसले के लिए ना हो परेशान क्योंकि आपकी मुश्किल करेंगे आसान महमूद रिज़वी चार्टर्ड सर्टिफाइड अकाउंटेंट्स महमूद रिज़वी ग्रेट हॉटन रोड ऑन ब्रैडफोर्ड 424453 महमूद रिज़वीज
0: Bradford Asian Radio. Call the studio now, 01274-306677. To promote your business on Bradford Asian Radio, please call our sales team on 01274 306677 or 07800 599 563. Bradford Asian Radio, your sales multiplier. Bradford Asian Radio, the world's local radio.
12: افضل بھی تو، اعلیٰ بھی تو، واحد بھی تو، یکتا بھی تو، زیر و زبر کرتا بھی تو اور سب کا رکھوالا بھی تو، افضل بھی تو، اعلیٰ بھی تو، واحد بھی تو، یکتا بھی تو، زیر و زبر کرتا بھی تو اور سب کا رکھوالا بھی تو، خالق بھی تو، حاکم بھی تو، مالک بھی تو، رزاق بھی، خالق بھی تو، حاکم بھی تو، مالک بھی تو، رزاق بھی، خالق بھی تو، مخلوق پر رکھنے نظر والا بھی تو، اول بھی تو، آخر بھی تو، ظاہر بھی تو، باطن بھی تو، اول بھی تو، آخر بھی تو، ظاہر بھی تو، باطن بھی تو، رتبوں میں سب سے بالا بھی، ارفا بھی تو، اعلیٰ بھی تو، مسجد میں سجدے کئی کیے مولا تیری رضا کے لیے، کیا ہے سوا تیرے میرا دنیا میں ایک آسرا تو ہی تو، ٹہلتے ہوئے کمر جگنو اصل آسماں پہ ہے کمر جو، راتوں کو دن کی مدد سے دینے والا اجالا بھی تو، افضل بھی تو، اعلیٰ بھی تو، واحد بھی تو، یکتا بھی تو۔ موزے سامعین کرام، السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔ اس وقت آپ سماعت فرما رہے ہیں بریڈفورڈ ایشین ریڈیو کی نشریات، 1413 AM پہ یہی نشریات پہنچ رہی ہیں آن لائن پوری دنیا میں www.bradfordasianradio.co.uk کے ذریعے۔ اس کے علاوہ کچھ علاقوں میں ڈیپ کے ذریعے بھی آپ ہماری نشریات سن پاتے ہیں، اور ساتھ ہی ساتھ ہمارے فری آف کاسٹ اسمارٹ فون ایپ کے ذریعے آپ اپنے فون پر بھی ہماری نشریات سے لطف اندوز ہو سکتے ہیں، کسی بھی وقت کہیں پہ بھی نیٹ کے ساتھ۔ تو سامعین کرام، حسب معمول، حسب وعدہ، آپ سے مخاطب ہے آپ کی میزبان عظما اشفاق پروگرام انتخاب کے ہمراہ، اور ہمیشہ کی طرح پر امید اور دعا گو کہ آپ جہاں کہیں بھی موجود ہیں بخیریت ہیں، شاد و آباد ہیں، اور یہ بھی امید کرتے ہیں کہ آپ بریڈفورڈ ایشین ریڈیو کے ساتھ ساتھ ہیں۔ جی ہاں سامعین کرام، آج کا جو پروگرام ہے وہ ہے تو انتخاب ہی، لیکن آج تھوڑا انتخاب ذرا مختلف شکل کا ہوتا ہے۔ جو منڈے کا پروگرام ہے اس میں انتخاب ہم اور چیزوں کا کرتے ہیں، آج تھوڑا سا اس سے فرق ہوتا ہے۔ تو پروگرام کی ترتیب و تفصیل سے آپ کو آگاہ کرتے چلیں۔ ایسا ہوتا ہے نا کہ کچھ نئے لسنرز بھی ہمارے ہوتے ہیں جنہوں نے شاید پہلی مرتبہ پروگرام سننا شروع کیا ہو، تو ویسے بھی بتانا ہمارا فرض بنتا ہے کہ آج کے پروگرام میں آپ کیا سن پائیں گے، تاکہ آپ کو تھوڑا علم ہو جائے، آگہی حاصل ہو جائے کہ آج کیا کچھ آپ سننے جا رہے ہیں۔ سامعین کرام، جو پروگرام میں گیت شامل ہوتے ہیں آپ کی ڈیڈیکیشنز کے ساتھ، یا چند فرمائشی گیت جو ہم پروگرام میں شامل رکھتے ہیں آپ کی فرمائش پر، وہ تو شامل ہوتے ہی ہیں۔ جی ہاں، آپ کے ذوق کے تسکین کے لیے شعر و شاعری بھی پروگرام میں شامل ہے، آج کے پروگرام میں بھی شامل ہے۔ فرق صرف یہ ہوگا تھوڑا سا کہ آج ہم صرف علامہ محمد اقبال کی جو شاعری ہے وہ آپ کے لیے ان کا منتخب کلام پیش کریں گے۔ منڈے کے روز کیا ہوتا ہے کہ متفرق شعرا جو ہوتے ہیں ان کا جو کلام ہمیں پسند آئے وہ آپ کے گوش گزار ہم پروگرام میں گاہے بگاہے کرتے رہتے ہیں، لیکن آج علامہ محمد اقبال کی شاعری کو ہی ہم شامل پروگرام کریں گے۔ اس کے علاوہ سامعین کرام، آپ کیا سنتے ہیں؟ جی ہاں، آج کا خاصہ یہ بھی ہے کہ کوشش ہماری چھوٹی سی یہ ہے بریڈفورڈ ایشین ریڈیو کی کہ آپ کے ذخیرہ الفاظ میں اضافہ کیا جائے، اور خود ہم بھی آپ سے سیکھتے ہیں، آپ تھوڑا سا ہم سے بھی سیکھ پاتے ہیں۔ تو حروف تہجی جو ہیں اردو کے، الف بے، الف الف متا، بے تے سے، اس طرح سے، تو آج کا ہمارا جو حروف تہجی ہے، جو حرف ہے، وہ ہے بے۔ گزشتہ ہفتے بھی بے ہی تھا، ورنہ کیجئے، لیکن ایک ایک حرف سے ہزار ہا بلکہ لاکھ یا پتہ نہیں کتنے کروڑ جو ہے نا الفاظ وہ موجود ہیں اردو ادب کے ذخیرے میں۔ تو ابھی تو یہ ہے کہ بے کو ہم لے کے چلیں گے, تھوڑا سا مزید اضافہ کریں گے اپنی معلومات میں اور آپ سے بھی ہم سیکھیں گے. تو آج کا بھی ہمارا حروف تہجی جو ہے وہ بے ہی ہے. گزارش صرف اتنی ہے کہ آپ سامعین کرام جو گزشتہ ہفتے بھی سلسلے میں شامل ہوئے وہ الفاظ مت دہرائیے گا جو گزشتہ ہفتے شامل ہو چکے. اور ایک مزید گزارش اتنی سی ہے کہ جو عام سے الفاظ ہوتے ہیں نا, بے سے بہت عام جو الفاظ ہوتے ہیں ان کو شامل مت کیجئے, کیونکہ مقصد کیا ہے, سیکھنا, نئے الفاظ سیکھنا, یا تھوڑے سے جو مشکل الفاظ ہوتے ہیں ان کے ہمیں معنی معلوم ہو جائیں, ان کا مطلب پتہ چل جائے کہ لفظ استعمال تو ہم کرتے ہیں لیکن بعض اوقات اس کا صحیح معنی ہمیں علم نہیں ہوتا. تو مقصد یہی ہے ان الفاظ کو شامل کرنے کا, کہ ایک تو یہ بات کہ ہمارے الفاظ کا ذخیرہ زیادہ ہو, بڑھے, اور دوسری بات یہ کہ نئے نئے ہم الفاظ سیکھیں اور پھر ان کے مطلب, ان کا معنی بھی ہمارے علم میں ہو. یہ اصل اس چھوٹی سی گیم کے پیچھے مقصد ہے. تو آج بھی بے سے شروع ہونے والے, ابھی آپ کے پاس بہت ٹائم ہے, تقریباً 2-2.5 گھنٹے, تو آپ ڈھونڈ سکتے ہیں بے سے شروع ہونے والے کچھ ایسے الفاظ جو تھوڑے سے انجان ہیں, انجان اس معاملے میں کہ ان کو ہم زیادہ استعمال نہیں کرتے یا ان کا معنی اور مفہوم مطلب پتہ نہیں ہوتا. تو وہ ذرا 4-5 الفاظ شامل کیجئے گا اپنی لسٹ میں, اور پھر آپ ہمیں بتا سکتے ہیں کس طرح بتا سکتے ہیں, ہم وہ طریقہ وہ ذریعہ بھی ہم آپ کو بتاتے ہیں. اس کے علاوہ کیا ہوتا ہے سامعین کرام, کہ جو اردو ادب کا شہرا آفاق ایک ناول ہے, ادبی ایوارڈ یافتہ, دستک نہ دو, محترمہ الطاف فاطمہ کا لکھا ہوا ایک ذہین ناول ہے, اور یہ پارٹیشن سے پہلے اور پارٹیشن کے بعد کے جو حالات ہیں انڈو پاک کے ان کو بیان کرتا ہے بڑی خوبصورتی کے ساتھ. اس تہذیب کا ایک نمونہ پیش کرتا ہے, ایک تصویر سامنے آ جاتی ہے. اور اس کے علاوہ چائنا جو ملک ہے وہاں کی جو تہذیب ہے, وہاں کے رہنے والے کس طرح سے رہتے تھے, پرانی بات ہے, پرانے زمانے کی, ان کی حالات جو تبدیل ہوئے, حالات اس سے پہلے کی, تو اس کی بھی تصویر آپ کے سامنے آتی ہے. تھوڑی سی تھوڑا سا اس میں فلسفہ بھی ہے, لیکن بہت خوبصورت ناول ہے. اس کا چھٹا باب جو ہے, یا چھٹا حصہ کہہ لیجئے, وہ ہم آپ کے گوش گزار کریں گے پروگرام کے دوسرے حصے میں. تو یہ سامعین کرام, اس کے علاوہ کوئی اور بات ایسی آ گئی تو ہم ضرور آپ سے بات چیت بھی کریں گے. پروگرام کو آپ سنتے رہیے گا. اب بتاتے ہیں آپ کس طرح سے شامل ہو سکتے ہیں. جی ہاں, ایک تو سب سے آسان طریقہ, فوراً والا طریقہ کیا ہے, 01274-306677, یہ ہمارے اسٹوڈیوز کا نمبر, اس کے ذریعے آپ اسٹوڈیوز میں کال کر سکتے ہیں, ہم سے براہ راست ڈائریکٹ بات کر سکتے ہیں, اپنی تجاویز, اپنی آرا ہم تک پہنچا سکتے ہیں, یا آپ کی جو ڈیڈیکیشن ہے, جو آپ کی کوئی فرمائش ہے, وہ بھی آپ اس نمبر کے ذریعے ہم تک پہنچا سکتے ہیں. اور اس کے علاوہ کیا ہے, جی ہاں, آپ ای میل بھی کر سکتے ہیں www.bradfordasianradio.co.uk پر. اور ایک اور نمبر ہے واٹس ایپ کا نمبر, اس کو بھی آپ استعمال میں لا سکتے ہیں, 07-800-599-563-07-800-599-563, 07-800-599-563. تو اس نمبر کے ذریعے بھی آپ ہم تک پہنچ سکتے ہیں, اور جو آپ بتانا چاہتے ہیں وہ آپ اس کے ذریعے اس کا اظہار کر سکتے ہیں. تو جی ہاں سامعین کرام, آپ کے لیے خوبصورت سا, اور اس سے پہلے کہ ہم پھر بھول جائیں, آپ جانتے ہی ہیں 14 اگست کی آمد آمد ہے. 14 اگست یوم آزادی پاکستان, ہم سب کو جو پاکستانی ہیں انہیں پاکستانی ہونے پہ بہت فخر ہے, اور اللہ تعالیٰ اس فخر کو قائم و دائم رکھے, یعنی پاکستان کو شاد و آباد رکھے. اللہ تعالیٰ کرے کہ پاکستان ہمیشہ ترقی کی منازل طے کرتا رہے, ہر آنے والا دن پہلے سے زیادہ روشن ہو, پہلے سے زیادہ اجلا ہو, کامیابیاں اور کامرانیاں ہمارے حصے میں آئیں عزت و توقیر کے ساتھ. یہ ہماری دلی دعا ہے بحیثیت پاکستانی, اور سب لوگ تیاریوں میں ہیں, سب لوگ خوشیاں منا رہے ہیں اور منانے جا رہے ہیں. اللہ تعالیٰ سے دلی دعا ہے یہ خوشیاں قائم و دائم رہیں. بریڈفورڈ ایشین ریڈیو کی یہ خصوصیت ہے, یہ خوبی ہے کہ وہ اپنے جو اپنا ملک پاکستان ہے اس کی ہر خوشی میں خوش ہے, اس کی تکلیف اور غم خدا نخواستہ اگر آ جاتا ہے تو وہ اسی طرح سے اس میں بھی برابر کا شامل ہوتا ہے. خوبصورت پروگرامز یہاں پہ آپ आपके लिए ब्रेडफोर्ड एशियन रेडियो की जानिब से पेश किए जाते हैं जो आप सुनते हैं। और आपने हमारे एडवर्ट में भी सुना होगा कि आपको मुबारकबाद पेश की जा रही है और पाकिस्तान की तरक्की खुशहाली के लिए उसमें दुआ भी है, उसमें खुशी भी शामिल है और ये सब चीज़ें साथ साथ चलती रहती हैं। हमारी जानिब से भी जितने भी पाकिस्तानी हैं वो दुनिया के किसी भी हिस्से में हैं, क्योंकि आप हमें कहीं भी सुन रहे हैं, पाकिस्तान में, इंडिया में बैठे, इंग्लैंड में, इंग्लैंड से बाहर कहीं भी, तो आप सबको आने वाला यौम आज़ादी पाकिस्तान बहुत बहुत बहुत मुबारक हो। और नेक तमन्नाओं, नेक दुआओं के साथ हम ये खूबसूरत सा एक मिल्ली नगमा है। और समय ने कराम क्या कहिए कायद आज़म के बारे में, वो जो शायर ने कहा ना, यूं दी हमें आज़ादी कि दुनिया हुई हैरान, ए कायद आज़म तेरा एहसान है एहसान। बेशक एक एक लफ्ज़ सच है, ये हक है, इसमें कोई शुबा कोई शक नहीं है। आज जो हम बड़ी इज्जत और ताकीद के साथ दुनिया में सर उठा के जीते हैं तो ये कायद आज़म का एहसान है। और कायद आज़म का, क्योंकि लीडर कोई कोई होता है, टीम ज़रूर साथ होती है उसके, लेकिन एक बंदा होता है जो नुमाया होता है, जो सबको साथ लेके चलता है, एक लीडर होता है जिसे बाकी लोग फॉलो करते हैं। तो लीडर बनने की, और लीडर हर कोई बन भी नहीं पाता, ये भी याद रखिएगा, ये हर किसी में ये सलाहियत नहीं होती, काबिलियत नहीं होती, क्योंकि एक लीडर को बहुत विजनरी होना पड़ता है, बहुत उसकी दूरदर्श निगाह होती है। पहली बात, उसमें ऐसी खूबियां होती हैं जो उसको लीडर बनाती हैं, उसमें सब्र, हौसला, लोगों को साथ लेके चलने का मादा होता है तो वो लीडर बनता है। वो लोगों के दिलों की धड़कन को समझता है, सुनता है और उसके मुताबिक फिर वो अपनी आवाज जो है बुलंद करता है, उनकी आवाज को अपनी आवाज में समो कर शामिल करके। कुर्बानियां देनी पड़ती हैं, जान मारनी पड़ती है, हिम्मत और हौसला चाहिए होता है और साथ ही साथ काबिलियत चाहिए होती है। तो ये कायद आज़म रहमतुल्लाह अलैह में तमाम खूबियां, बहसन खूबी मौजूद थी, तभी वो एक लीडर बनकर उभरे, एक आम से शख्स से एकदम से एक लीडर बन गए, तो कोई वजह थी। और अल्लाह ताला ही है, व तो इज्जु मन तशाओ व तो जिल्लु मन तशाओ कहते हैं ना, तो वो अल्लाह ही इज्जत देने वाला है। सामीने कराम, इंसान पूरी दुनिया कितनी भी कोशिश कर ले एक साइड से, जब तक खुदा ना चाहे, अल्लाह ना चाहे, इज्जत नहीं मिल पाती। या पूरी दुनिया मिलके अगर आपको नुकसान पहुंचाना चाहती है, गिराना चाहती है आपको, आपके मकाम से नहीं गिरा सकती जब तक ऊपर वाले का हुक्म ना हो। ये हमारे ईमान का हिस्सा है। तो बहरहाल कायद आज़म रहमतुल्लाह अलैह के लिए दिली दुआ है, अल्लाह ताला उनको जन्नतुल फिरदौस में जगह अता फरमाए, करवट करवट जन्नत नसीब फरमाए। और बेशक वो इसी काबिल थे। लीजिए ये खूबसूरत सा मिली नगमा हमारी जानिब से, ब्रेडफोर्ड एशियन रेडियो की जानिब से, आप तमाम सुनने वालों के लिए बतौर तोहफा।

موجود سامعین کرام، ملت کا پاسبان ہے محمد علی جناح، ملت ہے جسم، جاں ہے محمد علی جناح، اس میں کوئی شک کوئی شبہ نہیں ہے واقعتاً. بس ہمیں من حیث القوم جو احسان ہے نا وہ ماننا چاہیے، جو سچائی ہے اس کا اقرار کرنا چاہیے کہ آج جو پہلے بھی ہم نے کہا، یہ جو عزت ہے، جو احترام ہے دنیا میں، یہ جو توقیر ہے، یہ سب کی سب اللہ کی دی ہوئی ہے. اور اس کا ذریعہ کون بنے اس کے لیے، ہمارے لیے کہتے ہیں نا کہ کشتی کا پاسبان کون بنا اور ملاح کون بنا؟ محمد علی جناح. چودھری رخسار صاحب مانچسٹر سے آپ ہمیشہ کی طرح پروگرام میں شامل ہوئے، بہت شکریہ، بہت نوازش. سب سے پہلے تو آپ نے تمام سننے والوں کو، ہمیں، ہماری پوری فیملی کو، جتنے بھی پاکستانی ہیں جہاں جہاں پہ موجود ہیں، ان سب کو یوم آزادی پاکستان جو آنے والا ہے 14 اگست کو، اس کی مبارکباد پیش کی. تہہ دل سے چودھری رخسار صاحب ہم مشکور و ممنون. اور آپ نے بتایا جیسا کہ جی ہاں، قائد اعظم، ان کا قائد اعظم کا مطلب ہی یہی ہے، قائد یعنی لیڈر، اور اعظم بہت بڑا، بہت بڑا لیڈر قائد اعظم. اور نام تو ظاہر ہے ان کا محمد علی جناح تھا، اور ہم انہیں عرف عام میں قائد اعظم کہتے ہیں، ان کا نام ہی ایسا پڑ گیا. یہ بھی اللہ تعالیٰ کی نا ایک، ہم یہ سمجھتے ہیں کہ بڑی کسی انسان کے اوپر بلیسنگز ہوتی ہیں، اس کی رحمت اور برکت، کرم ہوتا ہے، فضل ہوتا ہے کہ لوگ، اصل نام تو جو ہے سو ہے، لوگ ان کو اس نام سے دیکھے. قائد اعظم، شاید کچھ ایسے آج کل کے بچے ہوں جنہیں ان کا اصل نام معلوم ہی نہ ہو کہ محمد علی جناح تھا، وہ بس قائد اعظم قائد اعظم سنتے رہتے ہیں، کیونکہ ہم بھی لوگ قائد اعظم ہی زیادہ بولتے ہیں، تو وہ ان کا یہ نام پڑ گیا، بہت بڑا لیڈر. تو دیکھیے یہ بھی بہت بڑی عزت ہے. اور باقی جہاں تک بات ہے حالات و واقعات کی، وہ سب آپ لوگ ماشاءاللہ سے بڑے باشعور ہیں، بڑے باسمجھ لوگ ہیں. لیکن صرف اتنا ہم ضرور کہیں گے کہ وہ کہتے ہیں نا کہ اپنے حصے کا دیا ضرور جلانا چاہیے. ہمیں اپنے اندر دیکھنا ہے، کل بھی یہ بات ہوئی تھی خود احتسابی کی، کہ اپنا ہمیں احتساب کرتے رہنا چاہیے، اپنے بارے میں سوچنا چاہیے کہ ہم اپنے ملک، اپنی قوم کے لیے کیا کر رہے ہیں، ہم اسے کیا دے رہے ہیں. ملک نے کیا دیا وہ تو ٹھیک ہے، ملک نے بہت کچھ دیا، اس میں بھی شک نہیں ہے. کوئی قوم جو ہوتی ہے نا، وہ اپنے ملک کو خود ہی بگاڑتی ہے، خود ہی سنوارتی ہے، خود ہی آگے لے کے جاتی ہے. کرنے والے نے اپنا کام کر دیا، وہ لوگ دنیا سے چلے گئے. اب جو موجود ہیں پاکستانی اس وقت، یہ ان کا کام ہے، یہ ان کے حصے میں چیز آتی ہے کہ وہ اس خوبصورت سی مملکت خداداد کو کس طرح سے سنبھالتے ہیں، اس کے لیے وہ کیا قربانی دے رہے ہیں. ہمارے اندر تو آپا دھاپی ہے، دولت کمانے کا چکر ہے، عہدے حاصل کرنے کا چکر ہے. وہ جو کل آپ نے سنا یقیناً اشفاق احمد صاحب کا زاویہ، کہ ہم تو رہ بھاگنے کی طرف چل پڑے، لوگوں سے کٹ کے رہنا چاہتے ہیں، ہم تو اوپر اوپر اور اوپر جانا چاہتے ہیں، اور عام لوگوں سے ہم سمجھتے ہیں ہمارا تعلق ہونا ہی نہیں چاہیے. ہم کوئی اعلیٰ و عرفہ مخلوق ہیں جی، کوئی عہدہ اگر آ گیا اپنے پاس، یا کوئی ایسی کچھ اللہ نے آپ پہ فضل اور کرم کر دیا، تو ہم تو بڑی پہنچی ہوئی چیز ہیں، عام انسانوں سے ہٹ جاتے ہیں. حالانکہ اگر آپ اپنے مذہب کو دیکھیے، جس مذہب سے تعلق ہے پاکستانیوں کا، زیادہ تر پاکستانیوں کا، تو وہ تو آپ کو انسانیت کا درس دیتا ہے، وہ تو آپ کو برابری مساوات کا درس دیتا نظر آتا ہے، وہ تو کہتا ہے سب انسان برابر ہیں، ہاں تقوی کی بنیاد پر کوئی آگے پیچھے ہو، اور وہ بھی اللہ کی نظر میں، اور اللہ ہی کو علم ہے، ہمیں علم نہیں ہے. ہم نے کیا یقین جانیے کسی کی بات کیوں کریں، ہم اپنی بات کرتے ہیں. اس ملک میں آ کے اتنے 20-21 سالوں میں ہم نے کیا سیکھا؟ ہم نے یہاں آ کے یہ سیکھا کہ جو سوسائٹی ہوتی ہے نا، جس ملک میں آپ رہتے ہیں، جن لوگوں کے ساتھ آپ رہتے ہیں، آپ کو انہیں کچھ ریٹرن کرنا ہوتا ہے، کچھ دینا بھی ہوتا ہے. لے تو آپ رہے ہیں، ٹھیک ہے، کہنے کی بات علیحدہ، ہم ٹیکس دیتے ہیں، ٹیکس کی وجہ سے ہمیں سہولیات بھی تو میسر ہے نا، لیکن پھر ہمارا بھی کچھ فرض بنتا ہے. سارا کام حکومت پہ ڈال دینا، یہ کچھ صحیح رویہ نہیں ہوتا. حکومت بھی کہاں سے بنتی ہے، یہ بھی تو سوچنے کی بات ہے. ہم ہی لوگ ووٹ دے کے ان کو، حکمرانوں کو لے کے آتے ہیں نا اس پلیٹ فارم پہ، ہم ہی جگہ دیتے ہیں، ہم ہی ووٹ دیتے ہیں، اور باقی پھر اوپر والا عزت دینے والا ہے.
तो जिसको मिल गई, जो पहुंच गया वहां तक, उसकी इज्जत तौकीर करना हमारा फर्ज बनता है। ये वैसे हमारा जाती ख्याल है, आप इससे मुत्तफिक हो मुत्तफिक ना हो, गैर मुत्तफिक भी हो सकते हैं, क्योंकि हर शख्स की अपनी परसेप्शन होती है, हर शख्स का अपना पर्सपेक्टिव होता है कि वो किस तरीके से सोचता है, क्या सोचता है, किस तरफ उसकी वाबस्तगी ज्यादा है। वो बात छोड़ दीजिए, बात हम कर रहे हैं कि अपने मुआशरे को, अपनी सोसाइटी को, अपने मुल्क को हम क्या दे रहे हैं। तो बात हम बता रहे थे कि इस मुल्क में आके हमने सीखा जी कि सोसाइटी को हमें भी कुछ देना होता है, जिसे वॉलंटियर वर्क कहते हैं ना उर्फ आम में, कि जी मुफ्त में आप काम करें अपनी सोसाइटी के लिए। तो हमारे मुल्क में तो इसका रवाज ही नहीं है, लोग सोच ही नहीं सकते कि अच्छा मुफ्त में हम काम करें, क्यों भाई। लेकिन नहीं, आप यहां देखिए बहुत से वॉलंटियर वर्कर्स मौजूद हैं, बहुत से लोग हर शोभा हाय जिंदगी में वो मौजूद होते हैं, वो काम कर रहे होते हैं, पैसे के लिए नहीं, ओहदे के लालच के लिए नहीं, सिर्फ और सिर्फ किस लिए वो काम करते हैं, वो इसलिए सिर्फ काम करते हैं कि हाँ जी जिस मुल्क जिस सोसाइटी ने जिन लोगों ने हमें इतना कुछ दे रखा है, रिटर्न में बदले में थोड़ा सा हमें भी अपना काम करना है। तो वो कहते हैं ना, इसी को शायद कहते हैं दिए से दिया जलाना, कि कुछ ना कुछ हमें भी अपना हिस्सा जरूर डालना चाहिए कि हम भी कह सकें जी हम इसी कौम से मुतालिक हैं, हम इसी मुल्क के बाशिंदे हैं, इसी मुल्क के बासी हैं, और हमने अपने मुल्क के लिए ये काम किया। तनकीद बराए तनकीद जो होती है उससे हमें हटना चाहिए, तनकीद बराए इसलाह जरूर होनी चाहिए, और फिर वही बात सबसे अहम कि हमने क्या किया। अपने आप के बारे में सोचिए कि आपका कितना हिस्सा उसमें है, आप क्या कुछ कर रहे हैं या कर सकते हैं, उसको हमें देखना चाहिए। तो ये हर बाशिंदे का, हर जो उस मुल्क का शहरी होता है ना, उसके ऊपर कर्ज होता है। हमारे ये ख्याल है कि उस कर्ज को थोड़ा बहुत उतारने की लाजमन कोशिश थोड़ी सी अपनी सी करनी चाहिए, ताकि जब आप कल को जाएंगे ना दूसरे जहान में, अगले जहान में, कि जो अखरवी जिंदगी है, अबदी जिंदगी है, तो उसमें थोड़ा सा आप ये अपने साथ, जिसे कहते हैं ना तोशा आखरत, वो लेके जाइए। कर्ज सबका होता है, अपनी देखिए हमारी अपनी जान का हमारे ऊपर कर्ज है, उसका हम सदका देते हैं। हम अपने जान, अपनी जान का, अपने माल का, अपनी आल औलाद का, अपनी और दीगर जो अल्लाह ताला के हम पे फजल और करम है, सदकात देते रहते हैं ना, तो हमारे मुल्क का भी हम पे थोड़ा बहुत अपनी जमीन का जो कर्ज है उसे किसी हद तक चुकाने की जरूर कोशिश करनी चाहिए। बाकी कामयाबी उसके हाथ में है, कबूल करने वाली ऊपर बैठी है ज़ात। तो गुजारिश यही है कि अपने हिस्से का दिया जरूर जलाइए, यौम आजादी एक मरतबा अपने दिन का जो कर्ज है उसे किसी हद तक चुकाने की जरूर कोशिश करिए। बाकी कामयाबी उसके हाथ, कबूल करने वाली ऊपर भेजा। गुजारिश यह है कि आप हिस्से का जरूर जलाइए।

معزز سامعین کرام، آپ سماعت فرما رہے ہیں بریڈفورڈ ایشین ریڈیو کی نشریات 1413 AM پہ، ڈیب پلس کے ذریعے بھی اور آن لائن بھی ہماری نشریات پہنچ رہی ہیں پوری دنیا میں، اور اس کے ساتھ ساتھ ہمارا جو ایپ ہے فری آف کاسٹ اسمارٹ ایپ، اس کے ذریعے بھی آپ ہماری نشریات سے لطف اندوز ہو سکتے ہیں. آپ سے مخاطب ہے آپ کی میزبان عظمیٰ اشفاق، پروگرام انتخاب کے ہمراہ. ابھی آپ نے سلسلہ سنا الطاف فاطمہ صاحبہ کا ناول دستک نہ دو، اور اس میں ہم نے ڈھونڈ رہے تھے کہ بے سے کون کون سے الفاظ آئے، تو بہت خوبصورت الفاظ ہمیں اس میں سے بھی ملے، اور اس سے بھی زیادہ خوبصورت الفاظ سے نوازا ہمیں کس نے؟ سمیرہ صاحبہ آپ نے. بہت شکریہ اس سلسلے میں شامل ہونے کے لیے سمیرہ صاحبہ، دوبارہ آپ نے شرکت کی اور بڑے زبردست آپ نے الفاظ بتائے. جی ہاں، آپ نے کون کون سے الفاظ بتائے؟ آپ نے بتایا جی بٹوارا بے سے، باد سبا، باغیچہ، بوند، بھول، بشاش، بہر، بزم، بے خودی، باغ جنو، برق، کیا کہنے ہیں ضمیرہ صاحبہ، بینائی، بسات، بھید اور بوسا. بہت سے یہ الفاظ آپ نے بتائے. بٹوارا کا مطلب کیا ہوتا ہے؟ بٹوارا کا مطلب یہی ہوتا ہے، آپ جانتے ہیں کہ ایک چیز اور اس کو تقسیم کر دیا جائے اگر علیحدہ علیحدہ، یعنی تقریباً بٹوارا اسے کہتے ہیں جس چیز کو تقسیم کر دیا جائے، بانٹ دیا جائے. باد سبا، باد سبا کیا ہوتی ہے؟ سبا ہوتی ہے ہوا، باد سبا جو ٹھنڈی جسے بریز کہتے ہیں نا، تو وہ باد سبا ہوتی ہے. باغیچہ آپ جانتے ہی ہیں، گارڈن، لان اسے کہہ لیجئے آپ، باغ کہہ لیجئے، چھوٹا سا جو باغ ہوتا ہے اسے باغیچہ کہتے ہیں. اور ویسے باغیچہ ایک اور بھی اس کا مطلب بنتا ہے، باغیچہ کا مطلب یہ بھی ہوتا ہے کہ وہ آپ نے سنا ہوگا باغیچہ اطفال ہے دنیا میرے آگے، یعنی یہ بچوں کے کھیلنے کا ایک کھیل ہوتا ہے. اور سمیرہ صاحبہ یقین کیجیے، اتفاق کی بات یہ ہے کہ ہم نے بھی یہ لفظ چنا تھا باغیچہ، سوری آپ نے باغیچہ کہا، ہم نے باغیچہ چنا تھا. تو باغیچہ ہوتا ہے چھوٹا لان، معذرت کے ساتھ اس کا مطلب وہ نہیں بنتا جو ابھی ہم نے بتایا کہ بچوں کا کھیل یا کھیل تماشا. باغیچہ لان ہوتا ہے، باغ ہوتا ہے چھوٹا سا. بوند، بوند وہی ہے ایک قطرہ جو پانی کا گرتا ہے اسے ہم بوند کہتے ہیں. بھول، جو غلطی ہو جاتی ہے ہم سے اسے ہم کہتے ہیں بھول، بھول چوک کہتے ہیں نا، بھول چوک ہو جاتی ہے ہم سب سے. بشاش، بشاش بڑا خوبصورت لفظ، اس کا مطلب ہوتا ہے انسان، جسے فریش انگریزی میں کہہ دیتے ہیں نا آپ کہ یو آر لوکنگ ویری فریش، یا بشاش آپ خوش ہیں، آپ بہت اچھا محسوس کر رہے ہیں. بہر، بہر کا کیا مطلب ہوتا ہے؟ دو اس کے مطلب بنتے ہیں بہر کے، ایک ہوتی ہے کہ وہ جو اگر شاعری کی بات کی جائے اس میں، تو بہر ہوتی ہے کہ وہ اس کا جتنی وزن میں اور اس کے ساتھ جن الفاظ کا استعمال کیا جاتا ہے اسے بہر کہتے ہیں. اور ایک بہر ہوتی ہے کہ وہ جو لہر بہر ہو گئی، کہ جی مختلف اس کے معنی بنتے ہیں. بزم، بزم کیا ہوتی ہے؟ کہ آپ اس کو انجمن بھی کہہ سکتے ہیں. آپ بزم ہوتی ہے کہ کچھ لوگ جہاں پہ اکٹھے ہوں کسی ایک مقصد کے لیے، اور وہاں پہ شعر و شاعری بھی پڑھ سکتے ہیں. بزم کوئی بھی ہوتی ہے کہ جو آپ سجاتے ہیں، اس کا اہتمام کرتے ہیں. بے خودی، کہ جب انسان سب کانشیسنیس کہہ لیں یا ان کانشیسنیس کہہ لیں، بے خودی وہ ہوتی ہے کہ انسان اپنے آپ میں جب نہیں ہوتا تو بے خودی ہوتی ہے. باغ جنو، باغ کا مطلب تو پتہ ہی ہے آپ کو. جنو کیا ہوتا ہے؟ جب کسی چیز کا آبسیشن انسان کو ہو جائے، آبسیس ہو جائے انسان کسی بارے میں، تو وہ باغ جنو کہتے ہیں کہ جہاں پہ انسان کو اپنی ہوش نہ رہے، انسان اپنا ہوش حواس جو ہے نا انہیں کھو دے. برق، برق کیا ہوتی ہے؟ بجلی. برق گرتی ہے تو بیچارے مسلمانوں پر، اقبال کا ایک مصرع ہے شعر کا، تو برق کہتے ہیں بجلی کو. بینائی، بینائی سب جانتے ہیں، بینائی استعمال بھی عموماً کرتے ہیں ہم. بینائی کیا ہوتی ہے؟ آنکھوں کی روشنی. لیکن یہ صرف آنکھوں کی روشنی ظاہری طور پر نہیں ہے، بینائی کا مطلب یہ ہوتا ہے بینا، کہ آپ دور تک جو شخص دیکھ سکتا ہے، جو بڑا باشعور ہوتا ہے، جو آنے والے وقت کو سمجھتا ہے نا، اسے کہتے ہیں دانا و بینا. تو یہ بینائی اس سے بھی بنا ہے، ایک تو مطلب یہ کہ عام بینائی، دیکھنے کی صلاحیت کہہ لیجئے، اور دوسرا بینائی کیا ہے کہ وہ جو دور اندیش ہوتے ہیں نا لوگ، جو آگے تک مستقبل میں دیکھ سکتے ہیں، جھانک سکتے ہیں، انہیں کہتے ہیں، اس کو بھی بینائی کہا جاتا ہے. پھر آپ نے سمیرہ صاحبہ لفظ بتایا بسات. بسات کیا ہوتا ہے؟ جو آپ کی جتنی استطاعت ہوتی ہے، آپ اپنی بسات بھر، ہم کہتے ہیں نا کہ اپنی بسات بھر میں نے یہ کام کر لیا، آئی ٹرائیڈ مائی لیولز بیسٹ، تو وہ بسات ہوتی ہے. اور بھید، بھید کیا ہوتا ہے؟ جی ہاں جانتے ہی ہیں، عام لفظ ہے بھید، کہ جی فلاں کا بھید ہے، فلاں کا یہ راز ہے،
उसको मत खोलिए, ना खोलिए। बोसा क्या होता है कि जो प्यार से बच्चे को हम उसको किस करते हैं, गाल पे, उसके माथे पे चूमते हैं, तो बोसा वो कहलाता है। तो समीरा साहिबा बहुत ज़बरदस्त, बहुत खूबसूरत आपने अल्फाज दिए बेसे हमें, हम आपके तहे दिल से मशकूर व ममनून हैं। और ज़रका साहिबा आपकी कॉल के मुंतज़िर हैं, आपने बताया था बड़े खूबसूरत अल्फाज बे मुरव्वत, और वो इसमें भी आ गया नावल में, दस्तक ना दो में, बेहद भी आया इसी में, बेलगाम आपने एक लफ्ज़ बताया, और एक और आपने लफ्ज़ बताया था जो कि हमें सही समझ में नहीं आया। तहे दिल से हम माजत खा हैं आपसे, आप दोबारा कोशिश कीजिएगा प्लीज़ दोबारा ज़रूर बताने की। रुखसार साहब आपने बड़े खूबसूरत, चौधरी रुखसार साहब अल्फाज से हमें नवाजा, खूबसूरत से अल्फाज बताए। जनाब आफ्ताब साहब आपने सिलसिले में हिस्सा लिया, तो ये आपको भी हम अपने अल्फाज कुछ बताएंगे जो हमने बेसे ढूंढ के रखे हैं और उनका मतलब भी बताएंगे। फिलहाल ये खूबसूरत सा जो खूबसूरत सी गज़ल है ना, गीत कह लीजिए, गज़ल कह लीजिए, है तो वैसे ये गज़ल अहमद फराज की, हमें बहुत पसंद है निगहत अकबर की आवाज़ में, समीना साहिबा खसूसी तौर पर आपके लिए पेश करते हैं इस गज़ल को, ये जो आपने इतने ज़बरदस्त हमें बेसे अल्फाज बताए। और उससे पहले हम भी बता देते हैं कि जो इसमें जो अभी हमने पढ़ा था नावल दस्तक ना दो, आज का जो बाब था छठा, उसमें कौन कौन से बेसे अल्फाज आए। बीच, बीच क्या होता है, दरमियान, यानी उसमें था ना कि, और फिर बीच में थोड़ी सी जगह छोड़कर शिकस्ता अंग्रेजी तहरीर में उसका तर्जुमा था, तो बीच दरमियान। इसके अलावा एक लफ्ज आया बेताल्लुक, बेताल्लुक कि कोई ताल्लुक ना हो इंसान हर चीज से, जो है ना लापरवाह जब हो जाए उसे कहते हैं बेताल्लुक। एक लफ्ज आया बजुज, बहुत खूबसूरत लफ्ज आया ये कि बजुज उस गुस्ताख लेकिन बेहद मिजाज शनास चीनी लड़के के, तो बजुज क्या के इसके बावजूद, बजूस का मतलब क्या है, इसके बावजूद, यानी इसके बावजूद कि वो गुस्ताख था लेकिन वो बेहद मिजाज शनास लड़का था, तो ये उसमें बेसे लफ्ज आया। फिर आया उसने उसको बहलाने की गरज से पूछा, तो बहलाना क्या होता है, जैसे बच्चे को बहलाते हैं ना, उसका ध्यान दूसरी तरफ बटा देना, डिस्ट्रैक्ट कर देना, या उसके दिल को ज़रा तसल्ली हो जाए तो बहला देना इसे कहते हैं। और फिर एक लफ्ज आया बेबसी, वो उसका मजाक उड़ाने और उसकी बेबसी से लुत्फानंदोज होने के लिए ये बात नहीं कह रहा था। तो बेबसी क्या होती है, बस में होता है कि आपके बस में ये चीज है, आप उसे कर सकते हैं। बेबसी होती है जब आप हेल्पलेसनेस जिसे कहते हैं ना, तो वो बेबसी होती है कि आप कुछ कर नहीं सकते उस वक्त। तो ये सामीन कराम अल्फाज आए। उसके अलावा एक आए बेनियाज, अब बेनियाज भी वही आता है बेताल्लुक, बेनियाज कि इंसान को किसी से गरज ना हो, किसी से ताल्लुक ना हो, उसे कहते हैं। फिर है बुजुर्गाना, उसने उसको बुजुर्गाना अंदाज में नसीहत की, तो बुजुर्गाना आप जानते ही हैं बुजुर्ग किसे कहते हैं, जो बड़े बुजुर्ग होते हैं उम्र में तजुर्बे में, तो उन्हें कहते हैं बुजुर्ग। तो बुजुर्गाना अंदाज में नसीहत करना, जैसे बड़े बुजुर्ग नसीहत करते हैं, वो आ जाता है। फिर इसमें लफ्ज आया ये मैं हूं, उसने बड़े भोलपन से अपने सीने पर उंगली रखी, तो भोलपन क्या होता है, सादगी, मासूमियत, इनोसेंट जो लोग होते हैं ना, भोलपन उसे कहते हैं। उसके अलावा समीने का नाम क्या लफ्ज आया, बायस, के कीमती सूट पहनने की वुस्सत ना रखने के बायस खादी का कुर्ता, बायस आयन से, बे अलिफ आयन से, तो बायस का मतलब कि उस वजह से ना रखने के बायस, बिकॉज ऑफ रीजन यानी कह लीजिए। और फिर आया बातनी तौर पर, बातिन आप जानते हैं, एक होता है जाहिर, जाहिरी शक्ल सूरत, एक होता है आपका अंदर, आपका बातिन, उसे कहते हैं बातिन, जो अंदर की चीज होती है ना वो बातिन कहलाती है। बागियाना अंदाज, इसमें लफ्ज आया वो बागियाना अंदाज से सोचती, ये खैर अभी आगे हम चले गए, यहां तक आज बेसे यही सामीने कराम अल्फाज हमारे सामने आए और हमने सीखे, और मजीद चंद अल्फाज बताएंगे आपको 12 बजे के बाद तीसरे हिस्से में प्रोग्राम के, और फिर इसको समअप करेंगे यानी इसका इख्तिताम करेंगे। आप भी शामिल होना चाहते हैं सिलसिले में तो 01274306677 इस नंबर के जरिए आप इस सिलसिले में शामिल हो सकते हैं। चंद वो अल्फाज बताइए बे से शुरू होने वाले जो बड़े कम कम इस्तेमाल होते हैं और थोड़ा सा उनका मतलब भी अगर आपको इल्म में हो तो वो भी बता दीजिएगा। चलें ये खूबसूरत सा आप ये खूबसूरत सी गज़ल आप सुनिएगा। अब देखिए ये गजल भी शुरू कहाँ से हो रही है, बरसों के बाद, तो बे से बरस साल और बरसों बहुत से साल।

0: जी हाँ, साहब इन्हें कराम वो कह रहे थे कि लेकर हम दीवाना दिल फिरते हैं मंजिल मंजिल, कहीं तो प्यारे किसी किनारे मिल जाओगे तुम। यानी इस तरह की बात वो कर रहे थे। बिल्कुल सही है, इंसान अगर सच्चे दिल से किसी की तलाश में निकले, ढूंढने निकले, तो वो जो एक डायलॉग है ना, जिसका है जी जनाब शाहरुख खान साहब का, उनकी फिल्म का बड़ा मशहूर और मारूफ डायलॉग है कि अगर आप सच्चे दिल से किसी की चाहते हैं और वो क्या कि कायनात का जरा जरा फिर आपके साथ मिलके उसकी तलाश में लग जाता है, तो बहुत हद तक सही होगी ये बात। शायरी की बातें हैं सामीने कराम, शोरा हजरत कुछ भी कह सकते हैं। बहरहाल हमें फोन कॉल्स मौसूल हुई किसकी, जी हाँ जुनेद साहब आप प्रोग्राम में तशरीफ लाए, बहुत शुक्रिया, बड़ी नवाजिश। आपने कहा अच्छा सा कोई गीत आपके नाम कर दिया जाए, तो जी हाँ प्रोग्राम का आने वाला जो गीत होगा ब्रेक के बाद आपके नाम हम करेंगे, यकीन आप उसे पसंद करेंगे। रुखसाना साहिबा, बहुत आपकी माशाल्लाह धीमी मीठी सुरीली सी आवाज़ सुनी, बहुत हमें अच्छा लगा, बहुत शुक्रिया, बड़ी नवाजिश कि प्रोग्राम में आप शामिल हुई। आपने बेसे दो तीन अल्फाज तो बताए, लेकिन आपने कहा कि अभी ज़रा वक्त दीजिए, दोबारा आप फ़ोन करके फिर और अच्छे अल्फाज बताएंगी। फ़िलहाल आपने बताए हैं बहादुर, बेवजह और भाव, ये तीन अल्फाज आपने बताए रुखसाना साहिबा। हम आपकी कॉल के दोबारा मुंतजर रहेंगे, ज़रूर बताइएगा। माशाल्लाह आप भी बहुत पढ़ी लिखी खातून हैं, बड़ी काबिल बड़ी फाजिल खातून हैं माशाल्लाह से, आपसे भी हमेशा बहुत कुछ सीखते रहते हैं हम, तो आपकी कॉल का दोबारा इंतज़ार रहेगा, ज़रूर बताइएगा। और सामीन इसके बाद अब क्या है, जी हाँ ब्रेक का वक्त करीब आ रहा है, हम चलेंगे एक छोटी सी ब्रेक की जानिब और उसके बाद प्रोग्राम के तीसरे हिस्से में शामिल हो जाएंगे, तीसरे आखिरी हिस्से में। गुजारिश है कि प्रोग्राम को सुनते रहिएगा, साथ साथ रहिएगा। 01274306677 इस नंबर के जरिए आप प्रोग्राम में शामिल हो सकते हैं। आपसे मुखातिब है आपकी मेजबान उस्मा अशफाक। ब्रेक
1: On 14:13 AM, DAB Plus, mobile app, and online at bradfordasianradio.co.uk. This is Bradford Asian Radio.
2: मेरे वतन के उदास लोगों, न खुद को इतना हकीर समझो कि कोई तुमसे हिसाब मांगे, न खुद को इतना कलील समझो कि कोई उठकर कहे ये तुमसे, वफाएं अपनी हमें लुटा दो, वतन ये अपना हमें थमा दो, उठो और उठकर बता दो उनको कि हम हैं अहले ईमान सारे, न हम में कोई सनम कदा है, हमारे दिल में बस एक खुदा है, झुके सरों को उठा के देखो, कदम को आगे बढ़ा के देखो, है एक ताकत तुम्हारे सर पर, है एक ताकत तुम्हारे सर पर, कदम कदम पे जो साथ देगी, अगर गिरे तो संभाल लेगी। मेरे वतन के उदास लोगों, उठो चलो और वतन संभालो। तमाम अहले वतन को ब्रैडफोर्ड एशियन रेडियो की तरफ से दिल की अथाह गहराइयों से हुब्बुल वतनी के सच्चे जज्बों के साथ यौमे पाकिस्तान बहुत बहुत मुबारक। पाकिस्तान जिंदाबाद।
3: And the winner is
4: Your business being heard on the radio.
3: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
5: फेस्टिवल 2026 मेला 15 एंड 16 अगस्त को
6: एक बार फिर मोर पार्क किलिंगहार्ट रोड ब्रेडफोर्ड में,
5: जहां पहली बार माया नाज लोक फनकार नईम हजारवी अपने फन का मुजाहिरा करेंगे।
6: फैशन, फूड स्टॉल्स, किड्स एंटरटेनमेंट और बहुत कुछ।
5: एक खूबसूरत डे आउट आप सबके लिए सैटरडे एंड संडे 15 एंड 16 अगस्त 2026
6: लीड रोड फेस्टिवल।
5: ब्रेडफोर्ड एजेंट रेडियो द ऑफिशियल मीडिया पार्टनर।
6: आप भी
5: जरूर आइएगा। उफ, इतनी प्यारी प्यारी खिड़कियाँ और दरवाजे, क्या ही चॉइस है आपका।
6: ये चॉइस हमारा नहीं, ये तो कमाल है, फर्स्ट चॉइस विंडोज यॉर्कशायर का,
5: जो कि पायदार मजबूत खूबसूरत डबल एंट्री ग्लेज विंडोज एंड डोर्स के अलावा कंपोजिट डोर से आपके घरों को चार चांद लगाते हैं
6: और प्रॉपर्टी वैल्यू बढ़ाते हैं।
5: फर्स्ट चॉइस
6: 106 लिस्टर हिल्स ब्रेडफोर्ड BD71JL।
5: घरों की खूबसूरती और हिफाजत बढ़ाइए, आज ही फर्स्ट चॉइस का नंबर मिलाइए
6: 01274317644।
7: क्वालिटी वैल्यू स्टाइल एंड सिक्योरिटी, योर नंबर वन चॉइस, फर्स्ट चॉइस विंडोज यॉर्कशायर। दूल्हे का सेहरा सुहाना लगता है।
8: अरे दूल्हा जब शेरवानी मिलान दूल्हा हाउस की पहनेगा तो सब कुछ ही सुहाना लगेगा। मिलान की शेरवानी, शलवार कमीज, वेस्ट कोट, प्रिंस कोट सिर्फ 3 दिन में ऑर्डर पर तैयार किए जाते हैं। मर्दाना मलबूसात का ब्रेडफोर्ड का मुनफरिद मरकज, जिनके लिबास आम से दूल्हे को शहजादा बना दे।
9: मिलान दूल्हा हाउस, 8183 व्हाइट एबे रोड, ब्रेडफोर्ड, BDH8DR, टेलीफोन 07885428349, अदर ब्रांच मुगल एम्पोरियम, 1304 लीड रोड, ब्रेडफोर्ड 3।
8: सुनिए, जैसा भाभी ने कारपेट डलवाया है हम भी बिल्कुल वैसा ही डलवाएंगे।
9: तुम्हें पता है भाभी ने बॉबीज कारपेट्स के स्पेशल ऑफर्स का फायदा उठाया है, जहां कारपेट्स फ्रॉम ओनली 299 पर स्क्वायर यार्ड, दीवान बेड्स फ्रॉम ओनली 99 पाउंड्स।
8: खूबसूरत कारपेट्स, लैमिनेट, लाइनो और वो भी फ्री मेजरिंग, फ्री कोटिंग और फ्री डिलीवरी के साथ। बॉबीज कारपेट्स, लिस्टेड एट ट्रैफिक लाइट्स, ओल्ड मिस्टर वैल्यू बिल्डिंग, BD3ADN। बॉबी आइए, भाभी लाइए और दीदा जेब कारपेट से घर सजाइए। नंबर मिलाइए 07414260078।
10: रवायती खानों से हटकर आज किसी नई जगह जाने को जी चाह रहा है
11: तो खुलकर क्यों नहीं कहती कि आज पल्स जाने का इरादा है।
10: जी हाँ, पल्स, जहाँ फिश एंड चिप्स, बर्गर्स, फुल इंग्लिश ब्रेकफास्ट, फ्रेश केक्स एंड मैक्रूम्स,
11: और इसके साथ साथ खूबसूरत माहौल में लाइव पियानो से लुत्फ उठाइए। आज ही तशरीफ लाइए, ओपन 7 डेज, पल्स, सी रूम, 46 अरूली एवेन्यू, ब्रेडफोर्ड, BD6 1DA, फोन 01274306567, बिहाइंड शेल पेट्रोल स्टेशन।
12: Do you know there are 170,000 new cases of cancer each year in Pakistan? Do you know that Imran Khan Cancer Appeal provides free cancer treatment to 75% of its patients? Do you know that the third specialist Shaukat Hanum Cancer Hospital is being built in Karachi? We need your support more than ever now. Please donate today by calling 01274-424-444 or donate online at ikca.org.uk.
1: Bradford Asian Radio. Call the studio now, 01274-306677. To promote your business on Bradford Asian Radio, please call our sales team on 01274-306677 or 07800-599-563. Bradford Asian Radio, your sales multiplier. Bradford Asian Radio, the world's local radio.
0: हर लहजा है मोमिन की नई शान, नई आन, गुफ्तार में, किरदार में, अल्लाह की बुरहान। कहारियों, गफ्फारियों, कुद्दूसियों, जबरूत, ये चार अनासिर हों तो बनता है मुसलमान। हमसाए जिब्रील अमी बंदाए खाकी है इसका न शेमन, न बुखारा, न बदख्शान। ये राज किसी को नहीं मालूम कि मोमिन कारी नजर आता है, हकीकत में है कुरान। कुदरत के मकासिद का अयार, इसके इरादे, दुनिया में भी मीजान, कयामत में भी मीजान। जिससे जिगरे लाला में ठंडक हो वो शबनम, दरियाओं के दिल जिससे दहल जाएं वो तूफान। फितरत का सरूदे अजली, इसके शबो रोज आहंग में यकता सिफते सूरा रहमान। बनते हैं मेरी कार गहे फिक्र में अंजुम, अपने मुकद्दर के सितारे को तू पहचान। हर लहजा है मोमिन की नई शान, नई आन, गुफ्तार में, किरदार में, अल्लाह की बुरहान। कहारियों, गफ्फारियों, कुद्दूसियों, जबरूत, ये चार अनासिर हो तो बनता है मुसलमान। हमसाया जिब्रील अमी बंदा खाकी है इसका न शेमन, न बुखारा, न बदख्शान। ये राज किसी को नहीं मालूम कि मोमिन कारी नजर आता है, हकीकत में है कुरान। कुदरत के मकासिद का आयार, इसके इरादे, दुनिया में भी मीजान, कयामत में भी मीजान। जिससे जिगरे लाला में ठंडक हो वो शबनम, दरियाओं के दिल जिससे दहल जाएं वो तूफान। फितरत का सरूदे अजली, इसके शब और रूज आहंग में यकता सिफते सूरा रहमान। बनते हैं मेरी कारगहे फिक्र में अंजुम, तू अपने मुकद्दर के सितारे को तो पहचान। सामीन कराम, ये जनाब अल्लामा मोहम्मद इकबाल का खूबसूरत सा कलाम था जो हमने आपके गोश गुजार किया उनकी किताब अज़रबे कलीम से। और ये हुई अल्लामा मोहम्मद इकबाल हैं जिन्होंने एक ऐसे मुल्क का ख्वाब देखा, एक ऐसी सरजमीन का ख्वाब देखा जहाँ पे एक अकीदा रखने वाले जो लोग हैं, यानी जो मुसलमान कहलाते हैं, उनके लिए एक अलहदा सरहद कायम की जाए जहाँ पे वो पूरी मुकम्मल अपनी आज़ादी के साथ अपना जो मज़हब है, اپنی اس کی جو تعلیمات ہیں ان پر عمل درآمد کر سکیں. جہاں پہ اخوت ہو, جہاں پہ مساوات ہو, جہاں پہ عدل و انصاف قائم کرنے کی کوشش ضرور کی جائے, کیونکہ یاد رکھیے یہ دنیا عدل و انصاف کے اصول پر قائم نہیں ہوئی ہے. اسی وجہ سے آپ کو جگہ جگہ ناانصافی نظر آتی ہے, بے عدلی نظر آتی ہے, آپ کو بہت ظلم ہوتا نظر آتا ہے, کیونکہ یہ دنیا امتحان گاہ ہے. اس بات کو ہم بھول جاتے ہیں, یہی وجہ ہے کہ پھر ہم کہہ لیجئے کہ بھٹک سکتے ہیں اور بھٹک جاتے بھی ہیں. جبکہ اقبال نے تو کہہ دیا تھا کہ چار خوبیاں اگر ہوں گی تو آپ مسلمان ہیں. وہ کیا ہے؟ وہ کفار, قہار بھی ہے, غفار بھی ہے, قدوس بھی ہے, جبروت بھی ہے. بایا وقت یہ دیکھیں, یہ سب خوبیاں اللہ تعالیٰ کی بھی ہیں, اس کی تو بے شمار صفات ہیں. انہی صفات میں سے تھوڑی تھوڑی صفت جو ہے وہ جس شخص میں ہوتی ہے وہ اس کے مطابق اس کو لوگ جانتے ہیں, پہچانتے ہیں, اس کو مانتے ہیں. تو اقبال تو کہتے ہیں مسلمان کا ہار بھی ہے, قدوس بھی ہے, جبار بھی ہے. یہ خوبیاں ہونی چاہیے. جہاں پہ آپ کو سخت ہونا ہے آپ سخت بنیے, جہاں پہ آپ کو نرمی دکھانی ہے وہاں پہ آپ نرمی اختیار کیجئے, جہاں پہ آپ کو اپنا اختیار ظاہر کرنا ہے, شو کرنی ہے اپنی طاقت, وہاں پہ اس کو استعمال کیجئے. ہم ان باتوں پہ سوچتے نہیں ہیں. ہماری وہ کہتے ہیں نا ملہ کی دوڑ مسجد تک, تو ہم کیا کرتے ہیں, بس روپیہ پیسہ کمانا ہے, یہ عہدہ حاصل کرنا ہے, اس کے لیے تگ و دو ہے, اس کے لیے جد و جہد ہے ساری, روپیہ پیسہ ہے. روپیہ پیسہ کیوں؟ گھر اچھا بنانا ہے, اچھی گاڑی خریدنی ہے, آسائشات زندگی جو ہیں ان کو خریدنا ہے. تو یہ جو میٹیریلسٹک اپروچ ہماری بن گئی, یہاں پہ دراصل ہم غلط ہو گئے. ہمارا جو ہے نا رخ وہ دوسری طرف ہو گیا, مڑ گئے, ہم غلط طرف مڑ گئے, اور اسی وجہ سے ہماری زندگی میں پریشانیاں ہیں. کبھی اس بات پہ غور کیجئے گا, انسان کا کم سے کم سامان زندگی ہو نا, اس کے پاس کم چیزیں ہوں, اتنی ہی زندگی آسان, خوبصورت اور پریشانیوں سے پاک ہوتی ہے. سکون ہر شخص ڈھونڈتا ہے, ہر شخص چاہتا ہے اسے سکون ملے. لیکن اگر آپ سمجھتے ہیں کہ پیسے میں سکون ہے, اگر آپ سمجھتے ہیں کہ کسی بہت بڑے عہدے کو حاصل کر کے آپ سکون حاصل کر سکتے ہیں, آپ سمجھتے ہیں کہ بہت بڑا آپ بزنس امپائر کھڑی کر لیں اس میں آپ کو سکون ملے گا, یہ غلط فہمیاں ہیں. یہی شیطان کا بہکاوا ہے جس میں ہم بڑی آسانی کے ساتھ آ جاتے ہیں. سکون آپ کے اندر آپ کی ذات میں ہوتا ہے. جس شخص کا بھی تعلق اپنے پروردگار سے, اپنے مالک, اپنے خالق, اپنے واہِ گرو سے, اپنے بھگوان سے, اپنے جیزس سے جڑا ہوا ہے نا, وہ بے سکون نہیں ہوتا. یہ آزما لیجیے. اگر آپ سمجھنا چاہتے ہیں نا, دیکھنا چاہتے ہیں کہ آپ کو سکون کیوں نہیں ہے یا سکون کیوں ہے, آپ اس بات پہ غور کیجئے گا. جب آپ اپنے خالق کے ساتھ جڑ جاتے ہیں, جڑے ہوئے ہیں, تو آپ پر سکون ہے. تکالیف آتی ہیں, پریشانیاں آتی ہیں, مصیبتیں آتی ہیں. وہ اقبال ہی نے کہا تھا نا کہ تم دیے باد مخالف سے نہ گھبرا اے عقاب, یہ تو چلتی ہے تجھے اونچا اڑانے کے لیے. یہ پریشانیاں, مصیبتیں, اور پہلے بھی ہم شاید کوٹ کر چکے ہیں, ہماری ایک ایڈمنسٹریٹر ہوتی تھی, اب نام ان کا ام حبیبہ تھا, اور وہ کہا کرتی تھی, اور ان کی یہ بات ہمیں اب تک یاد ہے. بہت سال گزر گئے, تقریباً 22-23 سال گزر گئے اس بات کو, لیکن وہ بات ابھی تک ہمیں یاد ہے ان کے الفاظ, کہ وہ کہا کرتی تھی کہ اگر آپ کو پرابلمس فیس نہیں کرنا پڑ رہی, مطلب ایز اے پروفیشنل انہوں نے یہ بات کہی تھی, لیکن اس کو ہم اپنی پوری زندگی پہ امپلیمنٹ کر سکتے ہیں, لاگو کر سکتے ہیں, کہ اگر آپ کو مشکلات کا سامنا نہیں ہو رہا, اس کا مطلب ہے کہ آپ ترقی نہیں کر رہے, آپ پروگرس نہیں کر رہے, یو کانٹ بی فلورش. تو یہ ذہن میں بات رکھنی چاہیے. اور واقعتاً جب اس پہ ہم نے غور کیا, اس کو سیکھا, اس کو سمجھا, تو پتہ چلا کہ یہ بات تو 100% سچ ہے. کیونکہ دیکھ لیجئے نا, اگر آپ حق اور سچ کی راستے پہ چلتے ہیں نا, مشکلات ہی مشکلات ہیں, پریشانیاں ہی پریشانیاں ہیں, وقتی طور پہ. اندر سے سکون ہوتا ہے, کیونکہ آپ کو پتا ہے آپ کا خالق آپ کا مالک اوپر بیٹھا ہے. وہ کہتے ہیں نا راضی برضا ہو جانا, وہ کیا بات ہوتی ہے راضی برضا ہو جانا, بہت سنا ہوگا آپ نے یہ. تو راضی برضا ہونا کا مطلب دراصل یہ ہوتا ہے جو اس کی رضا, جو وہ چاہے, کون وہ, کون ہے وہ اوپر بیٹھا ہوا. جب آپ اس کی رضا میں راضی ہو, چونکہ دیکھیے جب ہمارا ایمان ہے کہ جو بھی چیز آتی ہے، اچھی آتی ہے، بری آتی ہے، آپ اسے خیر کہیے، آپ اسے شر کا نام دیجئے، وہ اس کی طرف سے آتی ہے۔ ایک چھوٹا سا واقعہ آپ کو سناتے ہیں، بڑی آسانی سے سمجھ میں اس سے آ جائے گا۔ علماء کرام سے یہ سیکھا سمجھا کہ ایک شخص، دو اشخاص جا رہے تھے، تو ایک شخص جو تھا وہ آگے آگے چل رہا تھا، ایک شخص اس کے پیچھے تھا۔ تو اگلے والا جو شخص تھا اللہ کے بڑا قریب تھا، تو بس وہ بار بار کہہ رہا تھا کہ جو وہ چاہے سو کرے، جو اللہ چاہے سو کرے، یہی بات وہ دہراتا جا رہا تھا۔ اس کے پیچھے جو شخص تھا وہ ذرا کہہ دیجئے کہ شر پسند تھا، شیطان صرف تھا۔ اس نے کیا کیا کہ ٹھیک ہے بھائی، اس کا امتحان لیتا ہوں۔ اس نے وہاں سے سڑک کے کنارے سے ایک چھوٹا سا پتھر اٹھایا، روڑا کہہ لیجیے اس کو پنجابی میں جو کہتے ہیں، اور وہ اٹھا کے اس نے نشانہ تاک کے اس بندے کے، اگلا جو جا رہا تھا، اس کے سر پہ مارا۔ اب ظاہر ہے اس کو لگی چوٹ، تکلیف ہوئی، اس نے پیچھے مڑ کے دیکھا تو اسے وہ شخص نظر آیا۔ تو شخص نے کہا مجھے کیا دیکھ رہے ہو، خود ہی تو کہہ رہے تھے کہ جو اللہ چاہے سو کرے، جو وہ چاہے سو کرے، تو تمہارے اللہ نے یہ پتھر جو ہے نا تمہاری قسمت یہ تکلیف لکھی تھی، تمہیں مارا، میں نے نہیں مارا۔ تو سمیر کرام، اس شخص نے، وہ جو اگلا شخص تھا، اس کا ذرا جواب سنیے، اس نے کیا خوبصورت جواب دیا۔ جواب اس کا یہ تھا کہ ہاں بالکل صحیح، جو اللہ چاہے سو کرے، اسی کی وجہ سے مجھے یہ تکلیف پہنچی، لیکن میں دیکھا یہ تھا کہ اس پورے معاملے میں اپنا منہ کالا کس نے کیا۔ یہ اس کا جواب تھا کہ بالکل بجا، جو تکلیف پہنچی اللہ کی طرف سے، میری قسمت میں لکھی تھی، مجھے پہنچ گئی، لیکن میں نے یہ دیکھنے کے لیے پیچھے منہ کیا کہ یہ کالا کس کے حصے میں آئی، یہ گناہ کس نے اپنے سر پہ لیا۔ تو سامعین کرام، یہ تھوڑا سا فرق ہے ارادے کا، اختیار کا اور یقین کا۔ اگر آپ یقین رکھتے ہیں، جو پریشانی، تکلیف، مصیبت آئی، آپ اس کو صبر سے، حوصلے سے برداشت کیجیے، وہ اوپر والے کی آزمائش ہے۔ اور یہی علماء کرام سے ہی سیکھا گیا کہ کیسے پتا چلے کہ یہ آزمائش ہے یا آپ کے کسی گناہ کی جو ہے نا اس کی پاداش میں آپ کو یہ تکلیف آئی۔ عموماً لوگوں کی سوچ کیا ہوتی ہے، کوئی بیمار ہو گیا، کسی کو کوئی بھی تکلیف پہنچی، ضرور اس نے کچھ ایسا غلط کیا ہوگا جس کی وجہ سے اس کو یہ تکلیف آئی۔ ہماری یہ سوچ ہے، ہمارا یہ سوچنے کا انداز ہے، انداز فکر ایسا بن گیا ہے کہ ہم دوسروں کو ان پہ فٹافٹ فٹ سے الزام دھر دیتے ہیں کہ جی ہاں یہ گناہگار ہوگا، اس نے کوئی گناہ کیا ہوگا، کوئی ایسی غلط بات کی ہوگی، کوئی زیادتی کسی سے کی ہوگی، جس کی پاداش میں اس کو یہ تکلیف، اللہ تعالیٰ نے اس کو اس تکلیف سے گزارا۔ ہم یہ بھول جاتے ہیں کہ یہ آزمائش بھی تو ہو سکتی ہے، یعنی اوپر والے کو ہم سراسر یکسر نظر انداز کر جاتے ہیں۔ غور کیجیے گا اس بات پہ، آپ کہیں گے بالکل نہیں، ایسا تو نہیں ہے، ہم تو ہر وقت اللہ کو یاد رکھتے ہیں، ہمارے تو بھگوان ہر وقت ہمارے ساتھ ہے، ہم تو جناب گاڈ پہ مکمل یقین رکھتے ہیں۔ یہ کیسا یقین ہے، سوچنے کی بات ہے نا۔ اگر یقین ہو تو پہلا خیال آپ کے ذہن میں یہ آئے، ہاں آپ کے اوپر کوئی تکلیف پریشانی آئی ہے یا کسی دوسرے پہ، تو آپ سوچیے کہ یہ اس کی آزمائش ہو سکتی ہے، کیونکہ اللہ اپنے پیاروں کو زیادہ آزماتا ہے۔ یہ بیماری آ گئی، یہ تکلیف آ گئی، روپے پیسے میں نقصان ہو گیا، کوئی چیز خراب ہو گئی، گم ہو گئی، وہ صدقہ نکل گیا آپ کا۔ اللہ دیکھنا چاہتا ہے کہ میرا بندہ اب بھی میرا شکر گزار بن کے رہتا ہے یا نہیں۔ کتنی مثالیں ہمارے پاس موجود ہیں سامعین کرام، حضرت یعقوب علیہ السلام کی مثال دیکھ لیجئے کہ بیٹے کے غم میں کس طرح سے وہ تکلیف آئی ان کو، وہ روتے رہتے تھے، اس لیے نہیں کہ صرف بیٹا نہیں مل رہا، اللہ تعالیٰ سے وہ دعا کیا کرتے تھے، روتے تھے، اللہ سے اپنے گناہوں کی بخشش مانگتے تھے، حالانکہ وہ نبی تھے اللہ کے۔ اور ہم فوراً سے چھٹ سے فتوے جاری کر دیتے ہیں کہ فلانا ایسا ہے، غلط ہے، اسی لیے اس کے اوپر یہ تکلیف یا پریشانی آئی، بجائے اس کے کہ ہم اس کا حوصلہ بڑھائیں، ہم ان کی اخلاقی مورل سپورٹ اس کو مہیا کریں، ہم اس کے لیے دعائے خیر کریں اس شخص کے لیے، اور اپنے لیے بھی کہ یہ تکلیف دور ہو جائے، یہ پریشانی آئی ہے، یہ بیماری آئی ہے، اس کو اللہ تعالیٰ ہٹا دے۔ یہ سامعین سوچ کا فرق ہے، انداز فکر کا فرق ہے۔ مثبت ہوگا تو آپ اس طرف جائیں گے، منفی ہوگا تو آپ اس کو کسی جرم کی پاداش جو ہے نا वो समझना शुरू कर देंगे। बहरहाल बहुत बातें हो गई। रुखसाना साहिबा, आपकी कॉल के मुंतजर हैं कि आप दोबारा आएंगी और बताएंगी बेसे अल्फाज। आपने वैसे बताए बहादुर, बेवजह और भाव। बहादुर क्या होता है? जाहिर है जिसमें हौसला है, हिम्मत है, ताकत है किसी चीज को बर्दाश्त करने की, सामना करने की। बेवजह, बेवजह बगैर किसी वजह के, जब कोई ऐसी चीज हो जाए हम कहते हैं बेवजह आप परेशान हो रहे हैं या बिला वजह आप परेशान हो रहे हैं। भाव, भाव क्या होता है? भावताव करना, यानी कि आप जो कीमत मुकर्रर करते हैं, जो आपस में बै और शरा का मामला होता है उसमें आप भावताव करते हैं, ये चीजें जो हैं वो उसमें आती हैं, शामिल होती हैं। तो बहुत शुक्रिया रुखसाना साहिबा, आप प्रोग्राम में शामिल हुई, ये अल्फाज आपने हमें बताए। तो समय करम लीजिए, बातें बहुत सी हो गई, अब यह खूबसूरत सा एक गीत आप तमाम सुनने वालों के नाम करते हैं। रुखसाना साहिबा, आप ही के नाम इसको हम करते हैं, और जुनेद साहब आपकी कॉल थी, आप दोनों के नाम इस खूबसूरत से गीतों करते हैं। आप सुनते रहिए ब्रेडफोर्ड एशियन रेडियो की नशियात 1413 AM पे, ऑनलाइन प्लस डैप के जरिए, और अपने हमारा जो स्मार्ट ऐप है फोन का उसके जरिए।